0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं फैसल खान। पहले इस वक्त की खास खास खबरें। वजीर आजम नरेंद्र मोदी फ्रांस के सदर इमैनुअल मैक्रों के हमराह पेरिस में वीवाटेक समिट में शिरकत करेंगे। वजीर आजम फ्रांस की राजधानी में मुकीम भारतीय बिरादरी से भी खिताब करेंगे। सदर जमहूरिया द्रौपदी मुर्मू आज से मध्य प्रदेश और उड़ीसा के 5 रोजा दौरे पर रवाना होंगी। झारखंड की 2 और मिजोरम की 1 राज्यसभा सीट के लिए आज पोलिंग होगी। भारत बरतानिया जामे इक्तसादी और तजारती मुआहिदा इस साल 15 जुलाई से नाफिजुल अमल होगा। अमरीकी सदर डोनाल्ड ट्रंप ने मगरबी एशिया के तनाजे के खात्मे के लिए ईरान के साथ 14 निकाती अमन मुआहदे पर दस्तखत किए हैं। और मर्दों के क्रिकेट में भारत ने 3 एक रोजा मैचों की सीरीज के दूसरे मैच में अफगानिस्तान को 170 रन से शिकस्त देकर सीरीज में 2-0 की सबकत हासिल कर ली है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी फ्रांस के अपने दौरे के आखिरी मरहले में कल रात पेरिस पहुंचे। फ्रांस की राजधानी पहुंचने पर होटल में जमा हुए भारतीय बिरादरी के अफराद ने जनाब मोदी का पुरतपाक इस्तकबाल किया। पुरजोश हामियों ने वजीर आजम की हिमायत का इजहार करते हुए नारों के साथ उनका खैर मकदम किया। इसके साथ ही वजीर आजम ने पेरिस में अपनी सरगर्मियों का आगाज किया। पेरिस में वजीर आजम मोदी फ्रांस के सदर इमैनुअल मैक्रों के हमराह वीवाटेक 2026 में शिरकत करेंगे। वीवाटेक समिट यूरोप का सबसे बड़ा टेक्नोलॉजी और स्टार्टअप प्रोग्राम है, जहां तवक्को है कि जनाब मोदी भारत के फरोग पाते हुए जिद्दत तराजी के निजाम और तकनीकी तरक्यात को उजागर करेंगे। वजीर आजम एक खसूसी तकरीब में भारतीय बिरादरी के अफराद से खिताब करेंगे। तफसील हमारे नुमाइंदे से।
1: वजीर आजम ने मोदी आज दो तरफा तजारत और इख्तराई शराकत दारियों को मजीद मजबूत बनाने की गरज से अपनी मसरूफियात को जारी रखेंगे। वो फ्रांस और यूरोप के कारोबारी रहनुमाओं के साथ एक खसूसी गोलमेज इजलास की सदारत करेंगे, जिसमें भारत के तेजी से फैलते हुए सनअती और टेक्नोलॉजी शोबों में स्ट्रेटेजिक सरमाकारी को फरोग देने पर तवज्जो मरकूज की जाएगी। इस दौरे का मरकजी हिस्सा आज बाद में वीवाटेक होगा, जो यूरोप की मुमताज टेक्नोलॉजी और स्टार्टअप कॉन्फ्रेंस है। वजीर आजम मोदी और फ्रांस के सदर इमैनुअल मैक्रों समिट में आला सतह की सरगर्मियों की क्यादत करेंगे। इन सरगर्मियों का इख्तिताम एक अहम कलीदी खिताब से होगा, जिसमें भारत के तेजी से बढ़ते हुए आलमी डिजिटल असर रसूख को उजागर किया जाएगा। ये वसी सफारती दौरा एक बड़े अवामी राबते के प्रोग्राम के साथ इख्तिताम पजीर होगा। वजीर आजम वसी पैमाने पर मुनाकिद होने वाली भारतीय बिरादरी की तकरीब में भी शिरकत करेंगे, जिसमें रंगारंग सकाफती प्रोग्राम पेश किए जाएंगे और भारत की तहजीबी विरासत को उजागर किया जाएगा। पेरिस से महेश चोपड़े की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: वजीर आजम मोदी G7 समिट में कई मुफीद और नतीजा खेज मीटिंगें करने के बाद पेरिस पहुंचे हैं। इन मीटिंगों में उन्होंने हुक्मरानी और पॉलिसी साजी के अहम उमूर पर भारत का मौकफ पेश किया और सोशल मीडिया पोस्ट पर वजीर आजम ने कहा कि उन्हें आलमी खुशहाली के लिए तरक्की पजीर ममालिक के साथ करीबी ताउन की जरूरत पर जोर देने का मौका भी मिला। G7 के आउटरीच इजलास में वजीर आजम मोदी ने G7 मुल्कों, भारत और आलमी खित्ते जुनूब की मुश्तरका ताकतों को यकजा करके राबते और तजारत को बढ़ाने के लिए एक फ्रेमवर्क तजवीज किया। उन्होंने तरक्की पजीर मुल्कों पर मगरबी एशिया के बहरान के तवील मुद्दती असरात पर तशवीश का इजहार किया। G7 समिट के मौके पर वजीर आजम मोदी ने कई आलमी रहनुमाओं से मुलाकात की, जिनमें अमरीकी सदर डोनाल्ड ट्रंप, बरतानिया के वजीर आजम कीर स्टारमर, यूक्रेन के सदर व्लादिमीर जेलेंस्की, यूरोपीय यूनियन की आला रहनुमा उर्सुला वॉन डेर लेयन, जर्मनी के चांसलर फ्रेडरिक मर्ज, मुत्तहिद अरब इमारात के सदर शेख मोहम्मद बिन जायद आले नहयान और कनाडा के वजीर आजम मार्क कार्नी शामिल थे। सदर ट्रंप से मुलाकात के बाद जनाब मोदी ने समुद्री अमले के अफराद की सलामती का मामला उठाया और जोर देकर कहा कि अमरीका और ईरान के दरमियान अमन मुआहदे के नफाज के दौरान उनके तहफ्फुज़ को अव्वलीन तरजीह दी जाए। वजीर आजम मोदी के पेरिस के दौरे से तवक्को है कि खसूसी तौर पर टेक्नोलॉजी, इख्तरा और अवाम से अवाम के राबते के शोबों में भारत और फ्रांस के ताल्लुकात को मजीद मजबूत बनाएगा। सदर जमहूरिया द्रौपदी मुर्मू आज से मध्य प्रदेश और उड़ीसा के 5 रोजा दौरे पर रवाना होंगी।
2: کو بااختیار بنانے سے متعلق ایک پروگرام میں شرکت کریں گی. تفصیل ہمارے نامہ نگار سے.
3: صدر جمہوریہ اندور پہنچیں گی اور پھر بیتول کا سفر کریں گی, جہاں وہ برہما کماریز کے زیر اہتمام منعقدہ ایک پروگرام میں شرکت کریں گی. بعد میں محترمہ مرمو اومکارشور مندر جائیں گی اور شام کی آرتی میں حصہ لیں گی. 19 جون کو صدر جمہوریہ سکل سیل اینیمیا کے بین الاقوامی دن کے موقع پر منعقدہ ایک تقریب میں شرکت کریں گی. 21 جون کو محترمہ مرمو جبل پور میں یوگ کے بین الاقوامی دن کی تقریبات میں حصہ لیں گی. وہ رانی درگاوتی یونیورسٹی کے 36ویں جلسے تقسیم اسناد میں بطور مہمان خصوصی شرکت کریں گی. اس کے بعد وہ نئی دلی روانہ ہونے سے قبل کونو نیشنل پارک کا دورہ کریں گی. صدر جمہوریہ کے بیتول کے دورے کے پیش نظر ضلع کلیکٹر ڈاکٹر سورب سنجے سوناونے نے سیکیورٹی انتظامات کے تحت بعض بندشیں نافذ کی ہیں. بھوپال سے ابھینو گوئل کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر.
2: جھارکھنڈ میں آج راجیہ سبھا کی 2 سیٹوں کے لیے ووٹنگ ہوگی. اس چناؤ میں جھارکھنڈ مکتی مورچہ جے ایم ایم کے ویدیناتھ رام, کانگریس امیدوار پرنب جھا اور آزاد امیدوار پریمل ناتھوانی الیکشن لڑ رہے ہیں. جھارکھنڈ قانون ساز اسمبلی میں صبح 9 بجے سے شام 4 بجے تک پولنگ ہوگی, جبکہ ووٹوں کی گنتی شام 5 بجے شروع ہوگی اور اس کے بعد نتائج کا اعلان کیا جائے گا. اسمبلی کے تمام 81 رکن اسمبلی اپنا ووٹ ڈالیں گے. فی الحال حکمراں اتحاد کو 56 MLAs کی حمایت حاصل ہے, جن میں جے ایم ایم, کانگریس, آر جے ڈی اور سی پی آئی ایم ایل شامل ہیں. 24 MLA کی حمایت والی اپوزیشن نے آزاد امیدوار پریمل ناتھوانی کی حمایت کی ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. بھارت اور برطانیہ نے اعلان کیا ہے کہ جامع اقتصادی اور تجارتی معاہدہ سی ای ٹی اے اس سال 15 جولائی سے نافذ العمل ہو جائے گا. تجارت و صنعت کی وزارت نے بتایا کہ سماجی تحفظ سے متعلق یہ معاہدہ, جسے ڈبل کنٹریبیوشن کنونشن ڈی سی سی بھی کہا جاتا ہے, اس پر بھی اسی دن سے عمل درآمد شروع ہو جائے گا. پیش ہے ایک رپورٹ.
1: تجارت اور صنعت کی وزارت نے بتایا کہ ڈی سی سی کے تحت چھوٹ کی مدت کو 3 سال سے بڑھا کر 5 سال کر دیا گیا ہے, جس سے بھارت کے عارضی ورکروں کو بڑا فائدہ ہے. اس معاہدے کو سراہتے ہوئے تجارت اور صنعت کے وزیر پیوش گوئل نے کہا کہ سی ای ٹی اے اور ڈبل کنٹریبیوشن کنونشن کے نافذ ہونے سے بھارت کی درآمدات کے لیے نئے مواقع پیدا ہوں گے, کیونکہ بھارت نے 99% ٹیرف لائنز پر فوری ڈیوٹی فری رسائی حاصل کر لی ہے. انہوں نے کہا کہ اس سے ٹیکسٹائل, چمڑے, مرین, انجینئرنگ اور ڈبہ بند خوراک سے متعلق شعبوں کو بغیر کسی نقصان کے اور اپنی عالمی سطح کی مصنوعات سپلائی کرنے میں مدد ملے گی. نیتیکا گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار.
2: وزیراعظم نریندر مودی نے کہا کہ بھارت برطانیہ جامع اقتصادی اور تجارتی معاہدے سے بھارت اور برطانیہ کے درمیان دو طرفہ تجارت اور سرمایہ کاری کو قابل ذکر تقویت ملے گی. ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ اس معاہدے سے بھارتی کسانوں, ورکروں, ایم ایس ایم ای, اسٹارٹ اپس اور اختراع کاروں کے لیے روزگار کے بہت سے مواقع پیدا ہوں گے. گزشتہ 12 برسوں کے دوران وزیراعظم مودی کی دور اندیش قیادت میں سب کا ساتھ, سب کا وکاس, سب کا وشواس اور سب کا پریاس کے اصولوں پر عمل کرتے ہوئے بھارت نے نمایاں ترقی کی ہے. اس دوران مودی حکومت نے غریبوں, کسانوں, خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں بااختیار بنانے کے لیے متعدد اہم اقدامات کیے. آکاشوانی نیوز آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے, وکاس کے, جن کلیان کے پیش کر رہا ہے.

0: عالمی کپ سے متعلق خبر کو شائع کرتے ہوئے لکھا ہے فٹبال کے عالمی میلے میں ستارے جگمگا اٹھے.
1: آخر میں خاص خاص خبریں ایک بار پھر. وزیراعظم نریندر مودی فرانس کے صدر ایمینوئل میکرون کے ہمراہ پیرس میں ویوا ٹیک سمٹ میں شرکت کریں گے. وزیراعظم فرانس کی راجدھانی میں مقیم بھارتی برادری سے بھی خطاب کریں گے. صدر جمہوریہ دروپدی مرمو آج سے مدھیہ پردیش اور اڑیسہ کے 5 روزہ دورے پر روانہ ہوں گی. جھارکھنڈ کی 2 اور میزورم کی 1 راجیہ سبھا سیٹ کے لیے آج پولنگ ہوگی. بھارت برطانیہ جامع اقتصادی اور تجارتی معاہدہ اس سال 15 جولائی سے نافذ العمل ہوگا. امریکی صدر ڈونلڈ ٹرمپ نے مغربی ایشیا کے تنازع کے خاتمے کے لیے ایران کے ساتھ 14 نکاتی امن معاہدے پر دستخط کیے ہیں. اور مردوں کی کرکٹ میں بھارت نے 3 1 روزہ میچوں کی سیریز کے دوسرے میچ میں افغانستان کو 170 رن سے شکست دے کر سیریز میں 2-0 کی سبقت حاصل کر لی ہے. اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا.
2: یہ آکاشوانی کا پٹنا کیندر ہے. میڈیا ویو 483.1 میٹر یعنی 621 کلو ہرٹز پر. تھوڑی ہی دیر میں آپ سنیں گے پرادیشک سماچار.
3: آکاشوانی ایٹ 90 سال کی آواز دل سے دل تک نان سٹاپ دھمال. پرانی یادیں نیا جوش ہے. دیش کا ریڈیو اب بھی باس ہے. آکاشوانی کے گورمئی 90 سال.
4: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं.
5: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें. जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें. डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें. समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें. बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं. खिड़की दरवाजों में मच्छर जाली लगवाएं.
4: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा. जीवंत बिहार, सपना हो साकार. अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें. स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी.
6: आम आम आम आ गए हैं बिहार के. आम हर डाल से आए मिठास भरा पैगाम. सुनहरा रंग, मधुर महक, मन को भाए अपार. जरदालू मालदा का मेला सजा हमारा बिहार. दुधिया गुलाब खास, कृष्ण भोग है स्वाद. एक से बढ़कर एक किस्म रहेगी चिरियाद.
7: पामेती पटना में 3 दिवसीय भव्य आयोजन. 19, 20, 21 जून सादर है आमंत्रण.
6: अब खेती हुई स्मार्ट. देखें तकनीक का कमाल. QR और AI से सुलझे हर सवाल. ड्रोन ऐप और विज्ञान आम का है नया अंदाज. परंपरा में है जड़े गहरी, पर डिजिटल का आगाज.
8: बच्चों हेतु चित्रकला और क्विज की भरमार. आम खाइए, इनाम पाइए, है यह त्योहार.
6: परिवार सहित पधारिए, मित्रों को भी लाइए. प्रवेश है पूर्णतः निशुल्क. उत्सव का आनंद उठाइए. हर आम की है विशेष पहचान. आम महोत्सव बढ़ाए बिहार की शान. विशेष जानकारी हेतु जाएं horticulture.bihar.gov.in पर. उद्यान निदेशालय, कृषि विभाग और सूचना एवं जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी.

0: examination just 3 days away. The agency said that candidates have worked hard throughout the year and should now focus on resting well and giving their best in the examination. The testing agency also assured students that strong security arrangements have been made to ensure a safe, fair and a transparent examination. Education Ministry today said that 52 Indian institutions have featured in the QS World University Rankings 2027. IIT Delhi remains India's highest ranked institutions at 118th globally, while IIT Delhi, IIT Bombay and IIT Madras are among the world's top 200 universities. Education Minister Dharmendra Pradhan expressed happiness that India's global academic footprint continues to expand. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download the News on AIR app. Welcome back. India has undergone a remarkable transformation driven by the principles of Sabka Saath, Sabka Vikas, Sabka Vishwas and Sabka Prayas under the visionary leadership of Prime Minister Narendra Modi in the last 12 years. Akashwani News brings you a special feature, 12 Saal Vishwas Ke, Vikas Ke, Jan Kalyan Ke. Today we focus on the steps taken by the government to eradicate Naxalism and bring an unprecedented wave of developmental activity in the affected regions.
1: The Narendra Modi government's coordinated multi-pronged strategy combining calibrated security operations, financial choking and rapid development saturation has resulted in making the country free from Naxalism and Maoist terror. Home Minister Amit Shah had formally announced that Naxalism would be completely eradicated from the entire country by 31st March 2026 and the pledge has now been fulfilled. Several landmark security operations played a decisive role in breaking the backbone of the Maoist network over the years. Operation Octopus was conducted in Budha Pahad region of Jharkhand in 2022 and Operation Double Bull liberated the Gumla, Lohardaga and Latehar districts of Jharkhand in February of the same year. Operation Thunderstorm targeted strongholds of Naxals in Saraikela, West Singhbhum and Khuti district of Jharkhand in 2022. Operation Black Forest, which was conducted in 2025 across a hill stretching 50 kilometers in length and 37 kilometers in width along the Telangana-Chhattisgarh border, dealt a severe blow to the remaining Maoist cadres. One of the residents of Bastar in Chhattisgarh had lauded the government's efforts, saying that it has fulfilled its promise of making the country free from Naxalism.
2: They fulfilled the promise they made. I thank Modi government, Amit Shah ji and Vijay Sharma ji from the bottom of my heart.
1: Several top Naxal leaders were neutralized during this period, including Hidma, Kadri Satyanarayan Reddy, Ganesh Uike and the Naxalite General Secretary Basavraju. These security efforts brought an unprecedented wave of development activity in Naxal-affected regions. Tambu Orao, a resident of Gumla district, Jharkhand, said that since the Modi government was formed, Naxalism has gradually come to an end and people living with peace and harmony.
3: A decade ago, our village was completely under the control of Naxalites. We are afraid to go out even during the day. Since 2014, when the Modi government was formed, gradually that fear has disappeared. Today we are living a peaceful life. The village is developing. They have made roads. It is very good now.
1: The National Investigation Agency played a critical role in disrupting Naxalite financing, significantly depleting their operational resources. Today, the story of Naxal-free India stands as a testament to the triumph of democracy, development and the constitution over decades of violence. Akshit Vaidyan, Akashwani News, Delhi.
0: Mizoram's ruling Zoram People's Movement ZPM today secured its first ever representation in the Rajya Sabha as party leader K. Laltlung Ankima won the election to the lone upper house seat from the state. Iranian President Masoud Pezeshkian has described the newly signed Memorandum of Understanding between Iran and the United States as a historic document and a message from a strong Iran. In a social media post, he said, peace can only be achieved through mutual respect and reaffirm Iran's commitment to global peace while preserving its dignity, independence and regional cooperation. The agreement was signed by U.S. President Donald Trump during a dinner with French President Emmanuel Macron on the sidelines of the G7 summit in Versailles. Before signing the document, President Trump said the deal had not been easy to achieve. The signed agreement was later shared with Tehran and endorsed by President Pezeshkian. Ukraine struck a Moscow oil refinery overnight for the second time within a week, while additional targets were hit in Russia's Rostov region. Moscow Mayor Sergei Sobyanin confirmed the strike, saying several drones hit the Moscow oil refinery on the southeastern outskirts of the city. Russia's defense ministry said that 555 Ukrainian drones were intercepted and destroyed across the country. The Russian Transport Ministry said that flights from four Moscow airports were halted following the attack. Russia's state news agency said the attack on Moscow was one of the biggest this year. Meanwhile, in a social media post, Ukrainian President Volodymyr Zelensky described the attacks as a justified response to Russia's ongoing military actions. In sports news, India's Meenakshi Hooda advanced to the quarterfinals of the World Boxing Cup 2026 in Guiyang, China today. Meenakshi secured a convincing 5-0 victory over Poland's Natalia Kucherska in the women's 51kg round of 16 bout. Four Indian boxers will be in quarterfinals tomorrow. In the women's 51kg category, Meenakshi will face Kazakhstan Alua Balkibekova, while Sani will take on Poland's Kinga Krovaka in the women's 65kg division. Prachi is set to meet Chinese Taipei's Qingyu Yang in the women's 57kg quarterfinals. In the men's competition, Nikhil will face Azerbaijan's Amin Mamadzada in the 55kg category. In hockey, India defeated Uruguay 3-2 in their third Pool A match of FIH Women's Nations Cup in New Zealand today. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi says technology can lead to progress only when it's democratized. Highlights use of technology in India's rapid digital transformation at Viva Tech Summit in Paris. Prime Minister also holds discussions with leading French business leaders on investment opportunities and expansion plans in India. Education Minister Dharmendra Pradhan chairs high-level review meeting to assess preparations for NEET UG re-examination scheduled on Sunday. Iranian President Masoud Pezeshkian describes newly signed MOU between Iran and US as a historic document. Ukraine strikes a Moscow oil refinery for the second time within a week. And Meenakshi Hooda advances to quarterfinals of World Boxing Cup 2026 in China. Four Indian boxers to be in quarterfinal action tomorrow. That's all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है. खबरों के साथ मैं आसिया मेमुना. वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा कि टेक्नोलॉजी से तरक्की की राह सिर्फ इसी सूरत में हमवार होती है जब इसकी रसाई सब तक हो. उन्होंने पेरिस में वीवाटेक समिट में भारत की तेज रफ्तार डिजिटल कायापलट में टेक्नोलॉजी के इस्तेमाल को उजागर किया. वज़ीर-ए-आज़म ने फ्रांस के बड़े कारोबारी लीडरों के साथ भारत में सरमायाकारी के मौके और तौसी के मंसूबों पर तबादला ख्याल भी किया. वज़ीर-ए-तालीम धर्मेंद्र प्रधान ने नीट यूजी के इतवार को होने वाले दोबारा इम्तिहान की तैयारियों का जायजा लेने के लिए आला सतह की एक मीटिंग की सदारत की. ईरान के सदर मसूद पेजिशकियान ने ईरान और अमेरिका के दरमियान 9 दस्तखतशुदा मफाहमतनामों को एक तारीखी दस्तावेज करार दिया. यूक्रेन ने एक हफ्ते में दूसरी मर्तबा मॉस्को तेल रिफाइनरी पर हमला किया है. और मीनाक्षी हुडा चीन में जारी मुक्केबाजी के आलमी कप 2026 के क्वार्टर फाइनल में पहुंच गईं. कल चार भारतीय मुक्केबाज क्वार्टर फाइनल में मुकाबला करेंगे. अब खबरें तफसील से. वजीर आजम नरेंद्र मोदी ने पेरिस में वीवाटेक 2026 समिट से खिताब करते हुए भारत को इख्तिराआत और टेक्नोलॉजी के एक आलमी मरकज के तौर पर पेश किया। वजीर आजम ने कहा कि टेक्नोलॉजी से तरक्की की राह सिर्फ इसी सूरत में हमवार होती है जब इसकी रसाई सब तक हो। उन्होंने कहा कि भारत ये मानता है कि रखना अंदाजी के इस अहद में टेक्नोलॉजी हर हाल में सब तक पहुंचाई जाए। उन्होंने आलमी इख्तिराआत कारों से भी जोर देकर कहा कि वो भारत के साथ मिलकर काम करें और सब तक इसे पहुंचाएं।
5: India believes that in this era of disruption, technology must deliver for all. Let us take the example of AI. AI must improve lives, widen access, drive growth, and also help us sustain a healthy planet. Our participation at the AI Country Partner at VivaTech 2026 reflects this very vision.
4: वजीर आजम ने कहा कि पिछली एक दहाई में भारत में एक तेज रफ्तार कायापलट हुई है जो टेक्नोलॉजी की नहीं निमिनत है। जनाब मोदी ने फ्रांस के सरकर्दा कारोबारी लीडरों के साथ भी मीटिंग की ताकि दोनों मुल्कों के दरमियान इक्तिसादी और तकनीकी तआवुन को और भी मजबूत किया जा सके। मजीद तफसील हमारे नामा निगार से।
0: पेरिस में वीवाटेक 2026 समिट से खिताब करते हुए वजीर आजम ने कहा कि टेक्नोलॉजी हर हाल में सब तक पहुंचनी चाहिए। उन्होंने मालियाती शमूलियत, तालीम, हिफ्जान सेहत और ज़राअत जैसे शोबों में भारत की तेज रफ्तार डिजिटल कायापलट को उजागर किया। उन्होंने इस बात का जिक्र किया कि अब दुनिया के बरवक्त होने वाले डिजिटल लेन देन का तकरीबन आधा हिस्सा UPI से तय पाता है और अब ये फ्रांस में भी दस्तयाब है। इससे कबल दिन में आज जनाब मोदी ने फ्रांस के बड़े CEO से मुलाकात की। सेंट गोबेन, मिस्टर ले आए और CGM लीडरों ने भारत की तरक्की के इम्कानात में एतमाद का इजहार किया और मैन्युफैक्चरिंग, मसनूई जहानत और सब जहाजरानी के शोबों में ज्यादा सरमायाकारी और शराकतदारी के मंसूबों का ऐलान किया। वजीर आजम इस वक्त एक अजीमुशान सकाफती प्रोग्राम बोंजो में शिरकत कर रहे हैं जिसे पेरिस में सॉल पेलेल सेंटर में भारतीय बरादरी ने मुनाकिद किया है। फ्रांस के शहर पेरिस से महेश चोपड़े की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं हबीब रहमान।
4: वजारत खारजा ने वजीर आजम नरेंद्र मोदी के फ्रांस के दौरे के अहम नतीज को उजागर किया। पेरिस में मीडिया से बातचीत करते हुए खारजा सेक्रेटरी विक्रम मिश्री ने बताया कि दौरे के दौरान तीन अहम सुतूनों तिजारत, टेक्नोलॉजी और इलाकाई नीज बैन अलावामी सिक्योरिटी पर तवज्जो मरकूज की गई। उन्होंने बताया कि भारत और फ्रांस ने नीस में मुश्तरका तौर पर भारत इनोवेट्स स्कीम का इफ्तिताह किया जो भारत में टेक्नोलॉजी की महारत वाले स्टार्टअप्स के लिए एक आलमी प्लेटफॉर्म मुहैया करता है। इस प्रोग्राम में भारत के 120 से ज्यादा स्टार्टअप्स ने शिरकत की। मरकजी वजीर तालीम धर्मेंद्र प्रधान ने इतवार को नीट UG के दोबारा होने वाले इम्तिहान की तैयारियों का जायजा लेने की गरज से आज आला सतह की एक जायजा मीटिंग की सदारत की। मीटिंग के दौरान वजीर मौसूफ ने इम्तिहान के अमल में सालमियत, शफाफियत और सलाहियत के आला तरीन मेयार को बरकरार रखने की जरूरत पर जोर दिया। उन्होंने तमाम मुतालिका अहलकारों को हिदायत दी कि वो निगरानी कायम रखें और इस बात को यकीनी बनाएं कि दोबारा होने वाले इम्तिहान को आजादाना और मुनसिफाना तौर पर मुनक़िद किए जाने के लिए तमाम जरूरी इंतजामात हों। जनाब प्रधान ने कहा कि वजारत की जानिब से नामजद अफराद तमाम रियासतों में तैनात होंगे ताकि वो इम्तिहान से मुतालिक सरगर्मियों से तालमेल कायम रखें और नेशनल टेस्टिंग एजेंसी के डायरेक्टर जनरल की सदारत में कायम मरकजी कमांड सेंटर को रिपोर्ट करें। मीटिंग के दौरान रियासतों और मरकज के जेर इंतजाम इलाकों से भी ये कहा गया कि वो इस बात को यकीनी बनाएं कि उम्मीदवारों को सभी जरूरी सहूलियात मुहैया कराई जाएं जिसमें इम्तिहान में बैठने के मुनासिब इंतजामात और पीने का पानी शामिल है ताकि वो हर किस्म के दबाव से पाक माहौल में इम्तिहान दे सकें। नीट UG इम्तिहान 2026 में अब जबकि सिर्फ 3 रोज बाकी रह गए हैं, नेशनल टेस्टिंग एजेंसी NTA ने एक पैगाम जारी करते हुए कहा है कि उम्मीदवारों को चाहिए कि पुरसुकून रहें और अपनी तैयारी पर भरोसा रखें। एजेंसी ने कहा कि उम्मीदवारों ने पूरे साल सख्त मेहनत की है लिहाजा अब उन्हें मुनासिब सुकून और इम्तिहान में अच्छी कारकर्दगी पर तवज्जो देनी चाहिए। NTA ने एक महफूज, मुनसिफाना और शफाफ माहौल में इम्तिहान मुनाकिद कराए जाने की यकीन दहानी भी कराई है। وزارت تعلیم نے آج بتایا کہ یونیورسٹی کی کیو ایس عالمی درجہ بندی 2027 میں 52 بھارتی تعلیمی ادارے شامل ہیں. بھارت کی جانب سے سب سے اوپر کے درجے میں آئی آئی ٹی دلی ہے جو عالمی سطح پر 118 نمبر پر ہے, جبکہ آئی آئی ٹی بامبے اور آئی آئی ٹی مدراس بھی دنیا کی بہترین 200 یونیورسٹیز میں شامل ہیں. وزیر تعلیم دھرمیندر پردھان نے اس بات پر خوشی کا اظہار کیا کہ عالمی سطح پر بھارت کی تعلیم سے متعلق نقش قدم مسلسل وسعت اختیار کر رہے ہیں. اقلیتی امور کے وزیر کرن رجیجو نے نئی دلی میں 2027 کی حج جائزہ میٹنگ کی صدارت کی. جائزہ میٹنگ کے بعد نامہ نگاروں سے گفتگو کرتے ہوئے جناب رجیجو نے 2026 کے حج کو بھارت کی تاریخ میں سب سے زیادہ کامیاب حج قرار دیا. وزیر موصوف نے بتایا کہ 2026 کے حج کے لیے سعودی عرب کے حج اور عمرے کی وزارت نے بھارت کو 2 لبیتم ایوارڈ عطا کیے. انہوں نے بتایا کہ سرکار 2027 کے حج کے لیے جلد ہی نئی حج پالیسی کا اعلان کرے گی. مرکزی وزیر امیت شاہ نے آج نئی دلی میں کئی جائزہ میٹنگوں کی صدارت کی اور کوآپریٹو بینکنگ نامیاتی مصنوعات اور کوآپریٹو برآمدات کو مستحکم کرنے کے قومی لائحہ عمل کا جائزہ لیا. کوآپریٹو بینکنگ کی بڑی اسکیموں کا جائزہ لینے کے دوران جناب شاہ نے ٹیکنالوجی کو اختیار کر کے حکمرانی کو بہتر بنا کر اور سائبر سیکیورٹی, ڈیجیٹل ادائیگی, خدمات کے مشترکہ پلیٹ فارم اور خدمات کی فروغ شدہ ڈیلیوری کے ذریعے کوآپریٹو بینکنگ کو مستحکم کرنے کی غرض سے کیے گئے مختلف اقدامات کی پیش رفت کا بھی جائزہ لیا. کارپوریٹ امور کی وزارت نے ایک بیان میں بتایا کہ آنے والے برسوں میں مجوزہ کوآپریٹو بینک آف انڈیا اور کوآپریٹو بینکنگ سیکٹر کے تعاون میں اس کے کردار کے متعلق تفصیلی تبادلہ خیال کیا گیا. کوآپریٹو بینکوں کے لیے سہکار سارتھی ٹیکنالوجی کی مدد سے کیے جانے والے اقدامات کی پیش رفت کا بھی جائزہ لیا گیا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. ایران کے صدر مسعود پیزیشکیان نے ایران اور امریکہ کے درمیان طے پائے نئے مفاہمت نامے کو ایک تاریخی دستاویز اور ایک مضبوط ایران کی جانب سے پیغام دیا. سوشل میڈیا پر جاری ایک پوسٹ میں انہوں نے کہا کہ امن صرف باہمی احترام کے ذریعے حاصل کیا جا سکتا ہے, اور انہوں نے اپنے وقار, آزادی اور علاقائی تعاون کے تحفظ کے ساتھ عالمی امن کے تئیں ایران کے عزم کی توثیق کی. ورسائے میں جی سیون سمٹ سے الگ فرانس کے صدر ایمانوئل میخو کے ساتھ ایک اشائیے کے دوران امریکی صدر ڈونالڈ ٹرمپ نے اس معاہدے پر دستخط کیے تھے. دستاویز پر دستخط کرنے سے قبل صدر ٹرمپ نے کہا تھا کہ یہ سمجھوتا طے پانا آسان نہیں تھا. دستخط کیے گئے معاہدے کو بعد میں تہران بھیجا گیا اور پھر صدر پیزیشکیان نے اس پر دستخط کیے. فرانس کے صدر ایمانوئل میخو نے اس معاہدے کا یہ کہہ کر خیر مقدم کیا کہ اس سے دیر پا امن اور آبنائے ہرمز کے دوبارہ کھولے جانے کے لیے راہ ہموار ہوگی, جس سے عالمی سطح پر توانائی کی قیمت میں کمی آنے میں مدد ملے گی. یوکرین نے ماسکو کی ایک تیل ریفائنری پر اس ہفتے کے دوران دوسری مرتبہ راتوں رات حملہ کیا. اس کے علاوہ روس کے روستوف خطے میں کئی مقامات کو نشانہ بنایا گیا ہے. ماسکو کے میئر سرگئی سوبیانین نے یہ کہہ کر ان حملوں کی تصدیق کی کہ ماسکو کے جنوب مشرقی مضافات میں واقع ماسکو تیل ریفائنری پر کئی ڈرون سے حملہ کیا گیا. روس کی وزارت دفاع نے بتایا کہ ملک بھر میں یوکرین کے 555 ڈرونز کو بیچ میں ہی روک کر ضائع کیا گیا. روس کی ٹرانسپورٹ وزارت نے بتایا کہ حملے کے بعد ماسکو کے 4 ہوائی اڈوں سے پروازیں روک دی گئیں. روس کی سرکاری خبر رساں ایجنسی نے کہا ہے کہ ماسکو پر یہ حملہ اس برس کے سب سے بڑے حملے میں سے ایک ہے. ادھر سوشل میڈیا پر ایک پوسٹ میں یوکرین کے صدر ولودیمیر زیلنسکی نے ان حملوں کو روس کی جاری فوجی کاروائیوں کے جواب میں ایک قابل جواز رد عمل قرار دیا. حکومت نے کہا ہے کہ ملک کی تمام ریفائنریز اپنی اعلی ترین گنجائش کے ساتھ کام کر رہی ہیں اور ان کے پاس خاطر خواہ خام تیل دستیاب ہے. ساتھ ہی پیٹرول اور ڈیزل کا مناسب ذخیرہ بھی برقرار رکھا گیا ہے. مغربی ایشیا میں حالیہ واقعات کے تناظر میں نئی دلی میں آج بین وزارتی بریفنگ سے خطاب کرتے ہوئے پیٹرولیم اور قدرتی گیس کی وزارت میں جوائنٹ سیکرٹری سجاتا شرما نے بتایا کہ پچھلے 3 دن میں 1,36,00,000 ایل پی جی سلینڈر کی بکنگ موصول ہوئی ہے, جبکہ 1,47,00,000 سلینڈروں کی ڈیلیوری دی گئی ہے.
6: हमारी रिफाइनरीज ऑप्टिमम कैपेसिटी पर वर्क कर रही हैं, रिटेल आउटलेट्स पर और डिस्ट्रीब्यूटरशिप्स पर ऑपरेशन नॉर्मल है, एलपीजी बैकलॉग घटकर 3.1 डेज हो गया है, पिछले तीन दिनों में 1.36 करोड़ बुकिंग्स के अगेंस्ट 1.47 करोड़ डिलीवरीज की गई हैं और मार्च से लेकर अब तक 10.02 लाख पीएनजी कनेक्शंस गैसिफाई किए गए हैं, 3.22 लाख कनेक्शंस के लिए एडिशनल इंफ्रास्ट्रक्चर क्रिएट किया गया है।